0: सिंध का हर चप्पा हर गोशा
1: GAFM 88 नेटवर्क से जुड़ा।
0: GAFM 88 नेटवर्क, सिंध की आवाज।
2: जेकॾहिं तव्हां बवासीर जी तकलीफ़, रतु अचणु, सख़्त सूर, वेहण या हलण में तकलीफ़ जहिड़नि मसइलनि में मुब्तला आहियो ऐं ऑपरेशन खां डिॼो था, त हाणे परेशान थियण जी ज़रूरत न आहे। इस्तेमाल करियो निजात बवासीर कोरस। बवासीर खूनी हुजे या बादी, आराम लाइ आज़मूदो कोरस। निजात बवासीर कोरस मिलण जो हंधु हर आचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं, हमज़ा दवाखाना, सोनहरी मस्जिद, रेलवे फाटक, मातली। राबते जे लाइ फोन करियो 0302-3636-879 ऐं 0312-3401-287। सुकून, एतमाद ऐं सेहतमंद ज़िंदगीअ ॾांहुं क़दम।
3: पाकिस्तान की ज्यादातर जमीनें फास्फोरस की कमी का शिकार हैं, इसीलिए सोना लाया है NPS 3 की ताकत के साथ। इसके हर दाने में तीनों अज्जा की यकसा मौजूदगी से फसल को ज्यादा से ज्यादा फायदा पहुंचे, जिससे हो पैदावार में इजाफा और किसान को मिले ज्यादा मुनाफा। 3 की ताकत मिले, फसल भरपूर खिले।
4: एक मजबूत पाकिस्तान की बुनियाद हमारे सेहतमंद बच्चे हैं। पोलियो बच्चों में उम्र भर की माजूरी का सबब बन सकता है, मगर इससे बचाव मुमकिन है। अगर आपका बच्चा 10 साल से कम उम्र का है तो इस अगस्त उसे अपने करीबी सेहत मरकज लेकर जाएं और पोलियो बूस्टर डोज जरूर दिलवाएं। ये बूस्टर डोज महफूज, मुअस्सर, बगैर दर्द और बगैर सुई के है। मिलकर हम हर बच्चे को पोलियो से महफूज बनाएंगे। मिलकर हम पाकिस्तान को पोलियो से पाक बनाएंगे।
5: केश ऐं किस्तनि ते प्रीकास्ट RCC घरनि जूं पकियूं छितूं लॻाइण लाइ ख़ुशख़बरी। छा अव्हां चाहियो था अव्हां जे घरनि जूं छितूं पकियूं हुजनि त केश ऐं किस्तनि ते 50 साल गारंटी सां छितूं लॻायो। सीमेंट जी जाली, ब्लॉक ऐं सस्ते में सस्ती छित लॻाइण लाइ राब्तो कंदा खुदा बख़्श होसो। मोबाइल नंबर 03002962435। एड्रेस टंडो गुलाम अली रोड, मातली।
6: अवां जे पंहिंजे शहर मातली में अवां जो ॼातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं, सलीम कॉलोनी, टंडो गुलाम अली रोड, मातली। डॉक्टर अज़ा मुस्तफ़ा, CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी। औलाद जो न थियण, औरतनि जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण, बांझपन।
7: डॉक्टर अज़ा मुस्तफ़ा, MBBS रेडियोलॉजी, अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी, हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी। याद रख, निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो। निज़ामाणी मेडिकल सेंटर ते OT, लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे। निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाइ एडमिन नाना सोलंगी, मोबाइल नंबर 2301-43-843-842।
8: खुशखबरी, खुशखबरी, साफ ऐं शिफ़ाफ़ पाणी सेहतमंद ज़िंदगी जी ज़मानत।
9: अव्हां जे पंहिंजे शहर मातली में सिंध प्योर ड्रिंकिंग वाटर 1.5 साल खां ख़िदमत करे रहियो आहे। सिंध प्योर ड्रिंकिंग वाटर एतमाद जो नालो, मिनरल वाटर ओज़िनेटेड यूरिफिटेड,
8: जेको पेश करे थो 330 मिलीलीटर, 500 मिलीलीटर, 1.5 लीटर पाणी जी बोतल,
9: 6 लीटर पाणी जी बोतल ऐं ॿियूं पाणी जूं बोतलूं मुतारिफ़ कराए रहियो आहे।
8: हुन खां अलावा असां वटि रिफल जी सहूलियत पिण सस्ते अॻिते मौजूद आहे।
9: अव्हां जे एतमाद खे क़ाइम कंदे, अव्हां जी ज़रूरत जो ख़्यालु रखंदे,
8: ऑफिस हुजे या घर या कारोबार, शादी ऐं ॿियनि तकरीबन लाइ हाणे असां सां राब्तो करियो। असां वटि मातली शहर वासियुनि लाइ होम डिलीवरी जी सर्विस पिण मौजूद आहे। वधीक मालूमात लाइ मोबाइल नंबर 03718003920।
9: एड्रेस सिंध प्योर ड्रिंकिंग वाटर, वेझो सोनेरी बैंक, बदीन रोड, मातली।
10: Oh!
7: امر سندھ جے سیند میں ایک چمکندڑ ستارو
5: دکھوئل انسانیت جی خدمت جو بہترین مثال
7: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
5: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
7: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہئے میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری ائی عورتن ائی بارڑن جو علاج ائی الٹرا ساؤنڈ کندی آہے ائی نارمل ڈیلیوری پن کئی ونجے تھی ائی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
5: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3141-230
3: پاکستان کی زیادہ تر زمینیں فاسفورس کی کمی کا شکار ہیں، اسی لیے سونا لایا ہے این پی ایس۔ تین کی طاقت کے ساتھ اس میں موجود فاسفورس دے جڑوں کی بڑھوتری اور پھیلاؤ میں اضافہ، اور سلفر نائٹروجن کی آفادیت کو بڑھائے، جس سے فصل کو ابتدائی مرحلے سے ہی ضروری غذائی اجزاء ملے۔ اس کے ہر دانے میں تینوں اجزاء کی یکساں موجودگی سے فصل کو زیادہ سے زیادہ فائدہ پہنچے، جس سے ہو پیداوار میں اضافہ اور کسان کو ملے زیادہ منافع۔ تین کی طاقت ملے، فصل بھرپور کھلے۔
4: ایک مضبوط پاکستان کی بنیاد ہمارے صحت مند بچے ہیں۔ پولیو بچوں میں عمر بھر کی معذوری کا سبب بن سکتا ہے، مگر اس سے بچاؤ ممکن ہے۔ اگر آپ کا بچہ 10 سال سے کم عمر کا ہے تو اس اگست اسے اپنے قریبی صحت مرکز لے کر جائیں اور پولیو بوسٹر ڈوز ضرور دلوائیں۔ یہ بوسٹر ڈوز محفوظ، مؤثر، بغیر درد اور بغیر سوئی کے ہے۔ مل کر ہم ہر بچے کو پولیو سے محفوظ بنائیں گے۔ مل کر ہم پاکستان کو پولیو سے پاک بنائیں گے۔
1: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے۔
0: سنتے رہو جی ایف ایم 90.4۔
7: چھاواں پینجے کاروبار جی ترقی لائے سوچے رہا آیو
5: تپوئے جی اے ایف ایم 90.4 ماتلی بدین ایک اڑو ایف ایم ریڈیو آئے
7: جے کو ہلے تو بنا بریک ہے مسلسل۔
5: ہاں گوٹھن شہرن پرے پرے تائیں بدھو ویندڑ ریڈیو جی ایف ایم ماتلی بدین۔
7: بس پو ہانے کھنو فون پینجے اشتہار ہلائن لائے
5: اساں جے اسٹیشن مینیجر یونس بکاری ساں ہن نمبر تے رابطو کندا
7: 0331-2525-786۔
5: جی ہاں 2381-5525-786
7: جی ایف ایم ریڈیو نیٹورک
5: سندھ جو آواز۔

जाफर आर्चर को बोल्ड किया मोहम्मद अब्बास ने 14 रन बनाए और जोश टंग 30 रन पर नॉट आउट रहे। 48 गेंदों पर 4 चौके लगाए एक्स्ट्रा से 24 जिसमें बाय 2 लेग बाय 11 और नो बॉल के 11 रन थे। 66.4 ओवर में इंग्लैंड की टीम 290 पे ऑल आउट हुई पहली इनिंग्स में। फर्स्ट विकेट फेल एट 21, सेकेंड एट 26, थर्ड वेंट डाउन एट 36, चौथी विकेट 77 पे गिरी, पांचवीं 120 पे, छठी 187 पे, सातवीं 222 पे, आठवीं 222 पे, नवीं 243 पे, दसवीं विकेट 290 पे गिरी, यानी लास्ट विकेट एडेड 47 वैल्यूएबल रन्स। पाकिस्तान के लिए जनाब मोहम्मद अब्बास ने चार विकेट लिए, 20 ओवर किए, 3 मेडल, 73 रन दिए। खोरम शहजाद ने 15 ओवर में 80 रन देकर एक आउट किया। मोहम्मद अली ने 22 ओवर में 86 रन देकर 3 आउट किए और अली उस्मान ने 9.4 ओवर में 39 रन देकर 1 खिलाड़ी आउट किया। जवाब में पाकिस्तान के आगाज बड़ा खराब रहा। शान मसूद ने कैच लिया, जमी स्मिथ ने आर्चर की गेंद पे 1 रन बनाया 11 गेंदों में। अजान अब्बास ने अच्छी बैटिंग की, कॉट एमिलियो बॉल रॉबिन्सन 46 रन बनाए 102 गेंदों पर 7 चौके लगाए। अब्दुल्ला शफीक, कॉट, जेमी स्मिथ, बोल्ड, जोश टंग 5 रन बनाए 32 गेंदों पर। बाबर आजम, कॉट, कॉक्स, बोल्ड, टंग 8 रन बनाए 10 गेंदों पर। शौकीर एलपीडब्ल्यू किया, रॉबिन्सन ने 16 गेंदों पर 16 रन बनाए 4 चौके लगाए। मोहम्मद रिजवान, एलपीडब्ल्यू, बोल्ड, रॉबिन्सन 7 रन बनाए 20 गेंदों पर 1 चौका लगाया। अली उस्मान को बोल्ड किया आर्चर ने, 1 रन बनाया 13 गेंदों पर। खोरम शहजाद, कॉट, ब्रूक, बोल्ड, रॉबिन्सन, उन्होंने 1 रन बनाया, उन्होंने 1 रन बनाया और 1 रन बनाया 5 गेंदों पर। उसके अलावा मोहम्मद अब्बास ने 2 रन बनाए, मोहम्मद अली ने 3 रन बनाए। इमामुल हक हर्ट हुए थे लिहाजा उन्होंने बैटिंग नहीं की। 20 एक्स्ट्राज रहे, 110 पे पाकिस्तान की पूरी टीम आउट हुई। फर्स्ट विकेट फेल एट 5, सेकेंड एट 16, थर्ड वेंट डाउन एट 30, चौथी 63 पे गिरी, पांचवी 91, छठी 104, सातवीं 105, आठवीं 106 और नवी विकेट 110 पे गिरी एंड पाकिस्तान स्किटर्ड आउट। रॉबिन्सन ने 13 ओवर किए, 6 मेडल, 11 रन, 4 विकेटें। आर्चर 11.2 ओवर 26 रन, 3 विकेट्स। जॉश टंग 6 ओवर 27 रन, 2 विकेट्स। और दस एटकिंसन 7 ओवर 33 रन और कोई विकेट हासिल नहीं की। तो इस तरह इंग्लैंड की टीम ने 180 रन की एक बड़ी बढ़तरी जो है वो हासिल की। इंग्लैंड ने दूसरी इनिंग्स में जो है वो अच्छी बैटिंग नहीं की। बेन डकेट, कॉट, बाबर आजम, बोल्ड, खुरम शहजाद 1, अमिलियू गे, एलबीडब्ल्यू, बोल्ड, मोहम्मद अब्बास 31 रन 74 गेंदों पे 6 चौके। जॉर्डन कॉक्स, एलबीडब्ल्यू, खुरम शहजाद 11 रन 9 गेंदों पे 2 चौके। जो रूट, एलबीडब्ल्यू, मोहम्मद अली 24 रन 37 गेंदों पे 3 चौके। हैरी ब्रोक, कॉट, मोहम्मद रिजवान, बोल्ड, अब्बास 34 रन 56 गेंदों पे 5 चौके। डॉन लॉरेंस, बोल्ड, मोहम्मद अब्बास 54 रन 70 गेंदों पे 7 चौके और 2 छक्के। बहुत ही जारहाना बैटिंग की उन्होंने। उसके अलावा जेमी स्मिथ ने 7 रन बनाए 13 गेंदों पे 1 चौका। रस एटकिंसन ने 7 रन बनाए 21 गेंदों पर 1 चौका। ऑली रॉबिन्सन ने 8 रन 15 गेंदों पे 1 चौका। जाफर आर्चर नॉट आउट रहे 2 रन बनाकर 14 गेंदों पे। जोश टंग ने 12 रन बनाए 15 गेंदों पे 2 चौके लगाए। एक्स्ट्रा से 17 और इंग्लैंड की टीम 208 रन बनाकर ऑल आउट हुई अपनी सेकेंड इनिंग्स में और 54.4 खेला। पहली विकेट उनकी दूसरी इनिंग्स की 1 पे, दूसरी 13, तीसरी 60, चौथी 83, पांचवी 128, छठी 149, सातवीं 162, आठवीं 186, नवीं 187 और दसवीं विकेट 208 रन पे गिरी। इस तरह इंग्लैंड की टीम ने पाकिस्तान की टीम को 389 रन का टारगेट ये मुकाबला ये टेस्ट मैच जीतने के लिए दिया। पाकिस्तान के लिए दूसरी इनिंग्स में मोहम्मद अब्बास पिक ऑफ द बॉलर रहे। 22 ओवर 3 मेडन 57 रन और 5 विकेटें। ही वाज स्विंगिंग द बॉल हेयर एंड देयर एंड ही वाज बॉलिंग मैग्निफिसेंटली वेल एंड इंग्लिश बैटर्स वर लुकिंग एब्सोल्युटली क्लूलेस अगेंस्ट अब्बास। ये मुझे बताना होगा, दूसरी इनिंग्स में उन्होंने निहायत आला, निहायत शानदार, निहायत खूबसूरत और उम्दा बॉलिंग का मुजाहरा किया। एंड ही लुक्ड इन ग्रेट ग्रेट बॉलिंग निक। खुरम शहजाद 14 ओवर 3 मेडन 56 रन और 2 विकेटें। मोहम्मद अली ने 16.2 ओवर किए 1 मेडन 70 रन और 2 विकेटें। अली उस्मान ब्रॉट इन फॉर जस्ट कपल ऑफ ओवर्स एंड ही गेव अवे 17 रन एंड डिडंट टेक एनी विकेट।
اس طرح یہ لے کر جھونکا رہا پاکستان کے بالرز کا. جہاں تک تعلق ہے انگلینڈ کی دوسری اننگز کا, پاکستان کی دوسری اننگز کا آغاز ایک بار پھر بڑا خراب رہا. اذان اویس ایل بی ڈبلیو بولڈ رابنسن 6 رن 14 گیندوں پہ ایک چوکا لگایا. عبداللہ شفیق بولڈ رابنسن جب انہوں نے ان کا آف سٹمپ اکھاڑ دیا آن اے بیوٹی, دیٹ واز ون پیچ آف اے بال اینڈ عبداللہ شفیق لکڈ آل بٹ ان ٹربل, جنہوں نے 3 گیندیں کھیلی کوئی رن نہ بنا سکے. بابر اعظم کی ناکامیوں, بابر اعظم کی محرومیوں, بابر اعظم کے زوال کا سلسلہ طویل ہوتا جا رہا ہے جہاں تک انٹرنیشنل کرکٹ کا تعلق ہے. میں انٹرنیشنل اس لیے کہہ رہا ہوں کیونکہ پی ایس ایل وہ بہت اچھے کھیلے ہیں اور ابھی ویسٹ انڈیز کے خلاف سیکنڈ ٹیسٹ میں ہی پلیڈ ریلی ویل. اگر یہاں ایک بار پھر ناکام ہوئے, کارٹ کاکس بولڈ آرچر 6 رن بنائے. پہلی اننگز میں بھی ان کا کیچ کاکس نے لیا تھا. 8 گیندیں کھیلے بابر اعظم, 1 چوکا لگایا, ایکسٹرز ان 9. مگر اس کے بعد ایک بہت اچھی پارٹنرشپ بنی ہے از سعود شکیل اور شان مسعود کے درمیان جو تاحال جاری ہے. شان مسعود 21 رن پہ ناٹ آؤٹ ہیں, 61 گیندیں کھیل کر 2 چوکے لگائے ہیں, جبکہ سعود شکیل نے 57 رنز کیے ہیں 74 گیندوں پر اینڈ اسٹرک 10 باؤنڈریز اینڈ سیز لوکنگ ان گریٹ ٹچ اینڈ گریٹ نک اینڈ دے ہیو بین 9 ایکسٹرز ایز ویل اینڈ پاکستان آر 99 for 3 کرنٹلی. اور اس طرح ابھی بھی جو ہے وہ پاکستان کی ٹیم کو 290 رنوں کی ضرورت ہے اس مقابلے کو جیتنے کے لیے. یہ ہے صورتحال اینڈ پاکستان ہیو گاٹ سٹل گاٹ 7 وکٹس ان دیئر ہینڈز. یہ صورتحال ہے محمد عباس نے, میں نے ذکر کر دیا تھا ان کی بالنگ کا. دوسری اننگز میں انگلینڈ کے لیے رابنسن اپنا 8 اوور کر رہے ہیں, 13 رن دے کر 2 وکٹس لیے. جعفر آرچر نے 10 اوورز میں 38 رن دے کر 1 کھلاڑی آؤٹ کیا ہے. جوش ٹنگ 3 اوور 16 رنز اینڈ ہیزن ٹیکن اے وکٹ, جبکہ 4 اوور کیے گس ایٹکنسن نے, ایونٹ فور 24 اینڈ ڈین لارنس نے 2 اووروں میں 2 رن دیے ہیں اور کوئی کھلاڑی آؤٹ نہیں کیا ہے. دیٹس دی لارڈز ٹیسٹ میچ رپورٹ. اور لارڈز کا مقام ہم جانتے ہیں, اسے کرکٹ کا مکہ بھی کہا جاتا ہے. لارڈز کی ایک اپنی ویلیو ہے, لارڈز کا ایک اپنا جو ہے وہ ردم ہے. اور لارڈز کے مقام پر پاکستان بہت اچھا کھیلتا رہا ہے. پاکستان 93 میں بھی جیتا تھا یہاں, پھر 96 میں بھی جیتا تھا, اس کے علاوہ بھی ٹیسٹ میچز جیتا رہا ہے. مگر اب پچھلے کچھ عرصے سے ٹیم کی کارکردگی میں سمجھتا ہوں گوئنگ بیک ٹو ورلڈ. ناصر حسین نے بھی کہا اور بہت سارے دوسرے کھلاڑیوں نے بھی, انگلینڈ کے اور ہمارے اپنے کھلاڑیوں نے بھی کہا کہ یہ پاکستان کی کمزور ترین ٹیم ہے. پاکستان اور انڈیا کے میچز کے بارے میں ناصر حسین نے کہا یہ ہوتا تھا کہ وہ بہت اچھے میچ ہیں, انہوں نے کہا یہ اب اچھے میچ نہیں ہے. پاکستان سیدھا سیدھا ہار رہا ہے اور پاکستان کی ایک انپرڈکٹیبلٹی ہوتی تھی کہ آج اگر ہارے ہیں تو کل جیت سکتے ہیں, اور بول رہے ہیں پاکستان سیدھا سیدھا ہار رہا ہے. تو کہیں نہ کہیں پاکستان کی ٹیم کا وہ وینم, وہ بائٹ, اس کی وہ انپرڈکٹیبلٹی, اس کا وہ انداز کم بیک کرنے کا فرام نو ویئر, آہستہ آہستہ ڈوبتا جا رہا ہے. ان پرٹیکولرلی ان ٹیسٹ میچز ٹیم کی کارکردگی بہت خراب ہے. وہ کون ہے ذمہ دار, کیا معاملات ہیں, کیوں ہو رہا ہے ایسا, اس پہ بہت ساری بات ہو بھی رہی ہے, ہو بھی سکتی ہے. ہم اپنے مختلف جو ہمارے موت پر صحافی ہیں, کمنٹیٹرز ہیں, کرکٹرز ہیں, ان کے مختلف جو اقوال ہیں, انہوں نے جو مختلف اپنی رائے دی ہے کرکٹ ٹیم کے حوالے سے, وہ پروگرام کے اگلے حصے میں ڈسکس کریں گے. ساتھ ساتھ اس وقت ایک بار پھر آپ کو بتاتے چلیں گے, کرنٹلی میچ گاٹ انڈر وے رین بریک کے بعد اور 102 رن ہو گئے ہیں پاکستان کے 3 وکٹ کے نقصان پر. دے آر نیڈنگ اندر 287 فور دا وکٹری اینڈ دے ہیو گاٹ 7 وکٹس ان ڈیکٹ. اور انگلینڈ کا بھی بیس بال کا زمانہ ایک طرح سے مکمل ہوا جب بین اسٹوکس نے ٹیم کو چھوڑ دیا ہے اینڈ جو روٹ ہیز بین گیون دی ریسپانسبلٹی ایز کیپٹن اگین. And Joe Root is a fantastic cricketer. We all know. He is a terrific batter. Record unka bahut acha hai, bahut shandar hai. Aur main sochta hu ke waqt guzarne ke saath saath wo mazid England ke liye apni karkardagi bhi behtar karenge aur England ki team ki karkardagi bhi. Bahrhal main samajhta hu ke ye Pakistan ki wo team nahi jo team England ka daura isse pehle jaisi mazboot teamet karte rahi. To asal imtihan to bahrhal abhi Joe Root ka bhi aayega jab wo South Africa کا دورہ کرے گی, یا آسٹریلیا سے کھیلیں گے یا پھر انڈیا سے جب کھیلیں گے. حالانکہ انڈیا کی صورتحال بھی, ہوم سیریز میں بھی نیوزی لینڈ سے بھی ہارے, ساؤتھ افریقہ سے بھی ہارے, کوئی آج کل بہت اچھی نہیں ہے. بٹ جو بھی ہے, بھارت انڈیا بڑا ویری ویری گڈ سائڈ. اور اس وقت سکور 107 پہ جا پہنچا ہے. پاکستان کے بیٹرز
अपने स्ट्रोक्स लेने से नहीं चूक रहे हैं और खासतौर पे साउद शकील इज डूइंग अ गुड जॉब और वो बहुत ही उमदगी के साथ इस वक्त बैटिंग कर रहे हैं विच इज नाइस टू सी। और मैं समझता हूँ कि साउद शकील पर्टिकुलरली आर्चर को भी बहुत अच्छा ट्रीट कर रहे हैं, इट्स डूइंग अ टेरिफिक जॉब और मैं समझता हूँ कि ये जरूरत भी थी कि पॉजिटिव फ्रेम ऑफ माइंड से बैटिंग की जाए। साउथ गोज अप टू 62, 11 बाउंड्रीज ही हैज स्ट्रक सो फार, 76 बॉल्स ही हैज फेस्ड सो फार। शान मसूद नॉट आउट एंड 24 पे 65 गेंदों पे 2 चौके वो भी मार चुके हैं। दे ऑल आर डूइंग जॉब। प्रोग्राम में बहरहाल हम पहले ब्रेक की जाने पड़ चुके हैं प्रोग्राम में, इस वक्त आइए लेते हैं एक कमर्शियल ब्रेक। जब वापस लौटेंगे तो मजीद बात करेंगे लॉर्ड्स टेस्ट मैच की भी और मुख्तलिफ एक्सपर्ट्स का क्या कहना है इस हवाले से, उस पर भी बात करेंगे। लेट्स टेक अ ब्रेक ऑन GAFM रेडियो नेटवर्क।